ਪੇਸ਼ ਏ ਉੱਚੀਆਂ ਕਿਵੇਂ ਤੇ ਲੰਮੀਆਂ ਕਿਵੇਂ ਪਹਿਲੇ ਉੱਚੀਆਂ ਫਿਰ ਲੰਮੀਆਂ।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

दिल की, म्यूजिक की, सोच की और आपकी आवाज।

दिल की म्यूजिक की सोच की और आपकी आपकी आवाज

दिल की, म्यूजिक की, सोच की और आपकी आवाज, आपकी आवाज।

ਪੇਸ਼ੇ ਉੱਚੀਆਂ ਕਿਵੇਂ ਤੇ ਲੰਮੀਆਂ ਕਿਵੇਂ? ਪਹਿਲੇ ਉੱਚੀਆਂ ਫਿਰ ਲੰਮੀਆਂ।

म्यूजिक की, सोच की और आपकी आवाज

0: म्यूजिक की, सोच की और आपकी आपकी आवाज, आपकी आवाज।
1: अब शिद्दत गम में

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

दिल की, म्यूजिक की, सोच की और आपकी आपकी आवाज, आपकी आवाज।

दिल की, म्यूजिक की, सोच की और आपकी आपकी आवाज, आपकी आवाज।

दिल की, म्यूजिक की, सोच की और आपकी आपकी आवाज

दिल की, म्यूजिक की, सोच की और आपकी आपकी आवाज, आपकी आवाज।

दिल की, म्यूजिक की, सोच की और आपकी आवाज, आपकी आवाज।

दिल की, म्यूजिक की, सोच की और आपकी आपकी आवाज

आवाज दिल की, म्यूजिक की, सोच की और आपकी आपकी आवाज।

दिल की, म्यूजिक की, सोच की और आपकी आपकी आवाज, आपकी आवाज।

म्यूजिक की सोच की और आपकी आवाज़ आपकी आवाज़।

म्यूजिक की। और आपकी आपकी आवाज़ आपकी आवाज़।

म्यूजिक की सोच की और आपकी आवाज़।

म्यूजिक की सोच की और आपकी आवाज़ आपकी

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर है। सुबह इंट्रो में ऐलान किया था कि आज हमारे बहुत सारे मेहमान होंगे। इस वक्त हमारे साथ एक ऐसी शख्सियत है जो कारवान फिक्र के जो हैं वो बानी हैं और उसके बाद बहुत सारी चीज़ों पर ये काम करते हैं, चेयरमैन भी हैं इस्तेकाम पाकिस्तान के, जो अगर मैं सही नाम ले रहा हूँ तो, और भी बहुत सारे ये एक्टिव रोल अदा करते हैं। पार्टी में इनका बड़ा मुकाम है, थिंक टैंक है, और ये जब बात करते हैं तो फिर किसी पार्टी की नहीं बात करते, फिर ये इन्फॉर्मेशन की बात होती है, किसी की ज़ात की बात नहीं होती, और ना ये कहते हैं और ये खुल कर कहते हैं, छुपा कर भी नहीं कहते, तो कट्स की बात करते हैं, तो ये बात उनकी बड़ी लोग पसंद करते हैं। तो शाकिर साहब, एक बार फिर आपको अदारा आपकी आवाज़ पर खुश आमदीद कहते हैं।
2: याउज़ु बिल्लाहि मिनश शैतान रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। रबी अली मोहतरम राजा गफूर साहब, बहुत शुक्रिया आपका, और मेरी तरफ से आप सब के, आप सब रेडियो आपकी आवाज़ के सुनने वाले तमाम दोस्तों को भी अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।
1: वालेकुम सलाम शाकिर साहब, हम बात शुरू करते हैं कि 1 मई गुजर गया, मजदूरों का दिन था, उसके बाद आज 3 तारीख है, ये साफियों का दिन है, तो आप क्या कहेंगे, और आपका भी साफ़त से तल्लक है?
2: जी राय साहब, अपना 1 मई को हर साल की तरह दुनिया भर में मजदूरों का दिन मनाया गया, और हमेशा की तरह पाकिस्तान में भी मनाया गया, और मजदूरों की जो हालत ज़ार है उसको डिस्कस किया गया। इसमें बेशक बिल्कुल ये यकीन रखना चाहिए कि दिन ब दिन माजी से बेहतर मजदूरों के हालात हो रहे हैं, किए जा रहे हैं, लेकिन अभी भी बहुत काम होने वाला बाकी है। हमारा तल्लक पाकिस्तान से है, तो पाकिस्तान के अंदर अगर देखा जाए तो खास तौर पे मजदूर तबका जो है, वो तबका के जो कि परेशान हाल रहता है, जो परेशानियों में गिरफ्तार रहता है, जिसको अक्सर इकोनॉमिस्ट जो हैं बिलो द पॉवर्टी लाइन कंसिडर करते हैं, उनके लिए पिछले चंद सालों से बेहतरीन काम करने की कोशिश की जा रही है, उनकी जिंदगी में आसूदगी लाने के लिए, तालीम और तरबियत के लिए और सेहत के लिए। लेकिन ये बिल्कुल दुरुस्त है कि अभी बहुत सारा काम इन मजदूर बहनों भाइयों के लिए होना बाकी है। मेरे एक बहुत प्यारे दोस्त हुआ करते थे, शेख मुमताज, वफात पा गए, हमारा उनके साथ बड़ा दिली लगाव था, बड़े ही प्यारे इंसान, बड़े ही अदबी शख्सियत थे, इंतहाई खूबसूरत शायर थे, और पाकिस्तान की एक बहुत बड़ी इंडस्ट्री के चीफ मैनेजर थे। उस इंडस्ट्री के 3 डिफरेंट यूनिट थे और तीनों डिफरेंट यूनिट्स के अंदर हजारों की तादाद में ये मजदूर काम किया करते थे। तो वो अपनी शायरी में एक दफा उन्होंने एक इसी मौके पे 1 मई के मौके पे एक शेर उन्होंने सुनाया, तो उन वो चले गए दुनिया से, लेकिन मैं हर साल उनका ये जो शेर है जरूर मैं अपने दोस्तों की नजर करता हूँ, अपने सोशल मीडिया पे शेयर करता हूँ कि इतने बड़े एक फैक्ट्री के चीफ मैनेजर, जिनके जेर साया हजारों की तादाद में मजदूर काम किया करते थे, उनका ये शेर था, जज्बात का इजहार था कि किस्साए हालते मजदूर बयां कौन करे, इतना काफी है कि हर मिल से धुआं उठता है। तो ये उस प्यारे शख्स का ये जो एक तजियाती एक शेर था, और मैं उनके मुंह से ये अल्फाज सुन के, ये शेर सुन के मेरे दिल पे इसका बड़ा असर हुआ, और गहरी तहरीर की शक्ल में मेरे जहन के ऊपर, मेरे दिल के ऊपर ये कुनिंद हो गया है कि उस हजारों की तादाद में मजदूरों की हालत इजार को देखने वाले शख्स ने, जो कि खुद चीफ मैनेजर थे उस इंडस्ट्री के, और सबसे ज्यादा हैवली पेड थे, सबसे ज्यादा सैलरी उठाया करते थे उस फैक्ट्री से, तो उनका भी यह मानना था कि ये हमारी फैक्ट्रियों से जो चिमनियों से जो धुआं निकलता है, ये असल में इन मजदूरों की हालत इजार बयान करता है। तो अल्लाह ताला अपना करम करे, फजल करे, दुनिया में जहां जहां भी मजदूर तबका है, पिसा हुआ तबका है, अल्लाह ताला उनके घरेलू हालात बेहतर फरमाए, उनके औलादों के अंदर तरीम व तरबियत का एहसास अता फरमाए, उनकी जो दरगुन हालत है वो बेहतर हो जाए। उस सिलसिले में हुकूमतों को बेहतरीन किरदार अदा करना चाहिए, और मुझे खुशी है इस बात की कि अर्ज़ वतन इस्लामी जमहूरिया पाकिस्तान में इस सिलसिले में बहुत काम किया जा रहा है। دوسرے نمبر پہ آپ نے صحافیوں کے لیے بات کی, تو صحافیوں کیا میں انتہائی کرٹک ہوں میں, مجھے آپ صحافی کہہ دیتے ہیں, حالانکہ میں ہرگز صحافی نہیں ہوں. دوست احباب مجھے صحافی بنا دیتے ہیں, کالم لکھا کرتا تھا وہ بھی بند کر دیا کسی اخبار میں ایڈیٹر بنا دیا گیا, کسی میں ڈپٹی ایڈیٹر بنا دیا گیا دوست احباب کی محبت کی وجہ سے, لیکن میں ہرگز خود کو صحافی نہیں مانتا ہوں. صحافت کے لیے بہت پیرامیٹر جو ہیں وہ حاصل کرنے پڑتے ہیں, اس کے بعد کہیں جا کے انسان صحافی بنتا ہے. اور اس صحافت کو تو پیغمبرانہ ایک کہا گیا ہے کہ یہ ایک رجز ہے, پیغمبرانہ یہ ایک عمل ہے, ایک یہ روزگار ہے, لیکن میں اس صحافت کا آج کل کی دنیا میں میں انتہائی زہریلا قسم کا میں کرٹک ہوں. مجھے صحافت کی دنیا میں پھیلا ہوا جو عذاب ہے, جو غلاظت ہے دنیا بھر میں, مجھے اسے شدید نفرت ہے. اس لیے میں میرے لیے قابل احترام ہے, لیکن میں ہرگز سوائے ان چند 5 سے 10% جو صحافی اچھا کردار ادا کر رہے ہیں, ان کے علاوہ مجھے صحافت سے بہت گلہ ہے. البتہ ان دا لائن آف ڈیوٹی جو صحافی کردار ادا کرتے ہوئے جانوں کے نذرانے پیش کر دیتے ہیں, مجھے ان سے بہت ہمدردی ہے, خاص طور پہ جنگ کے حالات میں. میں عرض کرتا چلوں کہ میں اس اپنے ایک زہریلے کرٹک پن کیا جو ہے یہ میں خصلت اپنی چھوڑوں گا نہیں, اس وقت تک جب کہ پاکستان کے اندر, ہمارے ارض وطن کے اندر, جیسے عدلیہ کے اندر گند مچا ہوا تھا, غلاظت بھری ہوئی تھی, اور دنیا میں بے شمار گہرائی کے اندر کھڈے کے اندر ہم گرے ہوئے تھے. اگر شمار کیا جائے تو لسٹ کے اندر ہمارا بہت گہرا, کہیں جا کے نیچے کے نمبروں میں جا کے ہمارا نام تھا. تو اسی طریقے سے ہماری صحافت کا اگر ایک پیمانہ بنایا جائے, لسٹ بنائی جائے, تو دنیا میں انتہائی گہرے کھڈے میں گرے ہوئے ہم لوگ ہیں. صحافیوں سے بڑے ادب کے ساتھ, معذرت کے ساتھ, صحافیوں کو بہت بہترین کردار ادا کرنا ہے, اپنی خصلت سے باہر نکل کے ارض وطن کے لیے, دین اسلام کے لیے کردار ادا کرنا ہے. جی بہت شکریہ
1: شاگر صاحب, آپ کا بہت شکریہ, آپ نے بڑا مدلل جواب دیا, اچھا کرٹک کیا. تو شاکر صاحب, پہلے ذرا ہم بات کر لیتے ہیں کہ یہ چیزیں تو آپ نے اشارتاً تو آپ نے بتا دی, صحافیوں کا کام تو بڑا ہوتا ہے, بڑا کرنا پڑتا ہے, پیکیج جو ہوتے ہیں وہ سارے وہ چلانے پڑتے ہیں. آپ کو پتا ہے کہ جو فکس پروگرام ہوتے ہیں وہ بکے ہوئے پروگرام ہوتے ہیں, تو پھر اسی طرح چلتے ہیں, تو اسی لیے پھر صحافت کو جو ہے وہ لفافہ کہا جاتا ہے, اور لفافہ بھی ہمیشہ وہ سفید لفافہ ہوتا ہے, بڑا اس کا احترام کیا جاتا ہے, اور اس لفافے کے اندر قاجاز رحمۃ اللہ علیہ کی جو ہے وہ نوٹ بھی ہم آپ کو نظر آتے ہیں, آپ نے بھی دیکھے ہوں گے لوگوں کو دیتے, جو لوگ دیتے ہیں. تو شاکر صاحب, آپ کلٹس کی بات کرتے ہیں, تو اس کے آپ کو جواب, آپ کے جواب کو میں ادھر لا رہا ہوں, تو کلٹس کی ایک دفعہ جو ہے صحافت میں بھی کلٹس ہیں.
2: بے شک صحافت کے اندر, سیاست کے اندر, اور میری مجھے میں معذرت خواہ ہوں یہ الفاظ بولنے سے پہلے بھی, کہ یہاں تک کہ ہمارے مذہب کے اندر, مذاہب کے اندر جو ہے نا وہ بھی کلٹس پیدا کر دی گئی ہیں, اور یہ بہت ہی خطرناک ہیں. اور کیونکہ ذکر اس وقت آپ صحافت کا کر رہے ہیں, تو صحافت تو کلٹس کا مارا ہو چکا ہے, کلٹس کا پاکھنڈ ہو چکا ہے. کلٹ کا جو ہے ایک وہ کیا کہتے ہیں, ہجوم ہو چکا ہے, ایک جھنڈ ہو چکا ہے, کہ یہ جھنڈ کی شکل میں جہاں جو انٹرنیشنل بین الاقوامی قومی اور سطح کے اوپر بھی جو کلٹ پیدا کرنے کے لیے جو فنڈ جنریٹ کیے جاتے ہیں, یہ اس فنڈ کو کھانے کے لیے, اس فنڈ کو اپنا حصہ لینے کے لیے, نوچنے کے لیے, یا ملکی خزانے کو نوچنے کے لیے, اور اس ملکی خزانے کو نوچنے کے بعد عام جنتا کو نوچنے کے لیے, یہ سفید لفافے کے اندر جو چند پیسے ہیں, چند نوٹ ہیں, وہ تو دور کی بات, یہ تو کھانا, ایک وقت کا کھانا کھلا دیں, ایک وقت کی شراب پلا دیں, ایک گلاس سے دو گلاس شراب پی کے ایسے مدہوش ہو جاتے ہیں. یہ کلٹس کی جو زیادہ تر, یہ صرف صحافت کے اندر جو زیادہ تر تعداد ہے, یہ تو سٹوری سے تبدیل کر دیتے ہیں, یہ تو ملک و قوم کی بہتری کے لیے ہونے والے کام کو الٹا کر کے پیش کر دیتے ہیں. یہ تو کسی کی طرف سے صرف ان کو پک اینڈ ڈراپ دے دی جائے کہ میں آپ کو پک اینڈ ڈراپ کر دوں گا, اور فلاں پروگرام کی آپ نے کوریج کرنی ہے, لیکن کوریج اس کی نیگیٹو کرنی ہے, تو صرف پک اینڈ ڈراپ پہ کہ ایک گاڑی نے آپ کو اٹھایا, اس اٹھا کے آپ کو چند کلومیٹر کے فاصلے پہ جا کے ڈراپ کر دیا. یہ اس کیا کہتے ہیں سہولت کا بھی حاصل کر کے, سہولت کو حاصل کر کے تباہ و بربادی پیش کر دیتے ہیں. یہ انتہائی گھٹیا قسم کی خصلت ہے, اور یہ انتہائی گھٹیا قسم کی غلیظ جو حرکت ہے, یہ ہم خود ہی जो सहाफी हैं हमारे काबिल सद एहतराम हैं अपनी अपनी जगह पे जो भी काम कर रहे हैं, लेकिन इस घटिया खसलत से निकलना सिर्फ और सिर्फ तब भी मुमकिन है जब ये खुद इस चीज का एहसास करें कि हम ये घटियापन कर रहे हैं, हम इस पैगंबरी पेशे के साथ जुल्म कर रहे हैं, हम अपने मुल्क और कौम के साथ और अपने मजहब के साथ जुल्म कर रहे हैं, हम उन लोगों से पैसे पकड़ लेते हैं जो दीन के कुरान के खिलाफ जो जो फंड जनरेट करके तकसीम करते हैं, हम उन लोगों के साथ मिलके जाके बैठ जाते हैं उनसे अपना हिस्सा निचोड़ने के लिए, अपना हिस्सा बटोरने के लिए, अपना हिस्सा नोचने के लिए, हम अपने मुल्क की तबाह बर्बादी में हिस्सादार बन जाते हैं। और ये हमारी आंखों के सामने हमारे सीने के ऊपर मूंग तलते हैं ये लोग। अनफॉर्चुनेटली कानून बने हुए हैं लेकिन कानून के ऊपर अमल दरामद नहीं होता। अभी चंद दिन पहले कुछ सहाफियों का एक कट था किस जगह के ऊपर, डिबेट हो रही थी ऑनलाइन, वहां बहुत सारे सहाफी बैठे थे, मैंने वहां भी अर्ज किया, वहां पाकिस्तान के मायानाज सहाफी जो सदर बने हुए हैं, मुख्तलिफ सहाफती तंजीमों के जनरल सेक्रेटरी बने हुए हैं, मुख्तलिफ सूबों के अंदर जो लोग बैठे होते हैं वो कानून दिया के बैठे हुए थे, मैंने उनके सामने भी अर्ज किया कि बंदा खुदा आपके जुम्मे ये काम दे दिया गया है, आपकी कलम से निकली हुई तहरीर को, आपके टीवी पे नशर किए गए किसी प्रोग्राम को या वीला को देख के हमारा हमारा जो मंशूर तय हो जाता है, हमारा जहन जो है वो नशोनुमा पा जाता है, हमारा बयानिया जो है वो डेवलप हो जाता है, खुदा का वास्ता है अपने अपने हालातों वाकयात को ठीक करो। ये झूठ का मकारी का जो जो आप सौदा करते हो, जो प्रचार करते हो, उसको बंद करो। ये पैमरा ने जो कवानीन बनाए हैं उनका साथ दो। ये झूठ के पलंदे फैलाने वाले मुल्क से बाहर और मुल्क के बाहर जो बैठे उनके खिलाफ आवाज बुलंद करो। तो क्या आप यकीन करेंगे राजा साहब आपको और आपके सुनने वाले? जो सबसे बड़ा वहां हमारा सहाफी एक दोस्त बैठा हुआ था, मैं उसको दोस्त ही कहता हूँ, वो बर्मला कहता है शाकिर साहब आपकी बात तो ठीक है लेकिन हम नहीं पाबंदी लगा सकते ये जो अपना फ्रीडम ऑफ स्पीच है। सर ये फ्रीडम ऑफ स्पीच कहाँ है? दीन के खिलाफ अगर कोई झूठ बात कर रहा है ये फ्रीडम ऑफ स्पीच कैसे कह सकते हैं आप उसको? वो अर्ज़-ए-वतन इस्लामी जमहूरिया पाकिस्तान के लिए, हवाज़े पाकिस्तान के लिए, हमारे शहीदों के खिलाफ कोई बकवास कर रहा है, झूठ बोल रहा है, जिसको इंटरनेशनल मीडिया के जो लोग हैं, इंटरनेशनल जो हुकूमतें हैं, हेड ऑफ स्टेट्स जो है दूसरे मुल्कों के, यूरोपियन यूनियन के, बरतानिया के, सऊदी अरेबिया के, यूएई के, कतर के, तुर्किया के लोग आपको आपकी हुकूमतों को बयान करते हैं, आपको इतला करते हैं कि जी पाकिस्तान के खिलाफ ये हरदासराई हो रही है, फलां फलां प्लेटफॉर्म से हो रही है, ये दुश्मन लोग हैं। खुदा के बंदे आप उसको फ्रीडम ऑफ स्पीच कैसे कह सकते हैं? नहीं सर शाकर हम आपकी बात समझते हैं लेकिन हम कैसे इस चीज को रोक सकते हैं? अल्लाह ताला माफ फरमाए इन लोगों को जो पैगंबरी शोभा का कलमदान लेके फिर रहे हैं, वो इस बात को मानने के लिए तैयार नहीं है क्योंकि उनकी इसके अंदर रोटी लगी हुई है जिसको आप लिफाफा कह रहे हैं। मैं लख दी लनत भेजता हूँ उस रिजक के ऊपर, मैं लख दी लनत भेजता हूँ उस लिफाफे के ऊपर जिसके अंदर कुछ रुपए डाल के, और मैं लख दी लनत भेजता हूँ लोगों के ऊपर भी जो लिफाफा उठा के उसको देते हैं और गलत काम करवाने के लिए देते हैं। मैं लख दी लनत भेजता हूँ जो शराब के दो पैग इनको पिलाते हैं और गलत काम इनसे करवाते हैं। मैं लख दी लनत भेजता हूँ उनको जो पिक एंड ड्रॉप इनको करवाते हैं और उनसे झूठ और सच बुलवाते हैं।
1: जी साहब, हम उस मुल्क में रहते हैं, जमहूरी मुल्क में रहते हैं, ये यूरोप है, एक ही तरह के तकरीबन कानून है, और आपने अपनी तंजीम बनाई, उसके बानी भी हैं, फिर तहरीके इस्तेकामे पाकिस्तान के चेयरमैन भी हैं आप बरतानिया में। तो शाकर साहब, ये जो सेठों का मीडिया होता है, ये बड़े बड़े जो चैनल्स हैं, ये आप अगर देखें, अगर शुरू शुरू में देखें तो सहाफ़ी बेचारा मजलूम होता था, गरीब होता था, वकील कमज़ोर होता था, मजलूम होता था, इतनी सी इनकम नहीं होती थी, चंद लोग होते थे, इसी तरह क्लर्क बड़ा कमज़ोर होता था, मजलूम होता था। शाकर साहब, आज कौन सा सहाफ़ी काम करता है 35-40 मिनट के प्रोग्राम में कि 60-50 लाख तनख्वाह लेते हैं, सहूलियात लेते हैं, सेठों से तनख्वाह लेते हैं, तो सेठों को सेठ जो है पैकेज कहाँ से लाते हैं? ये कट सो नहीं है सारे?
2: सर जी बेशक सारे कल्ट हैं लेकिन ये सारे जिन लोगों की तरफ आपने इशारा किया, ये जो सहाफत का सियासत का जो बुनियादी असूल है उसके ऊपर ही कारबंद नहीं है। मोहतरम राजा साहब, आपने मुझे कई दफा कहा और अपना हम ऑफ द रिकॉर्ड जब टेलीफोन पे होते हैं कि शाकर साहब आप दोबारा लिखना शुरू करें, शाकर साहब आप दोबारा कॉलम क्यों नहीं लिखते? सोचना मना है कि नाम से कॉलम मैंने उस दिन लिखना बंद कर दिया जब मुझे हमारी कंपनी का मीडिया सेक्रेटरी बनाया, मैंने कॉलम लिखना बंद कर दिया कि असूल के खिलाफ है सहाफत के भी और सियासत के, कि या आप सहाफी बन के रहो या आप जो ना सियासत में अपना किरदार अदा करो। और जिस दिन मैंने ये ओहदा कबूल किया, जो कि मेरे पीछे अगले जो पार्टी के लोग थे पिछले कई सालों से मेरे पीछे लगे हुए थे कि पार्टी का ओहदा संभाले बरतानिया का, मैं नहीं मान रहा था, मैं कारवानी फिक्र चला रहा था, मैं अपना सोचना मना है कॉलम में अपने जज्बात का इजहार किया करता था, प्लेटफॉर्म के ऊपर खड़े होकर मैं लंबी लंबी तकरीरें किया करता था, दोस्तों को बुला के इसलाह की तरफ ले बुलाया करता था, पाकिस्तान के फायदे के लिए, दीन के फायदे के लिए बुलाया करता था। लेकिन अनफॉर्चुनेटली जब मैंने मीडिया सेक्टरी एक अपनी सियासी जमात का मैंने बरतानिया का ओहदा कबूल किया, तो उसके बाद मैंने कॉलम लिखना बंद कर दिया। उस दिन से लेकर आज तक बंद कर दिया है मैंने। मैं तजियाकार के तौर पर मैं आ जाता हूँ, बात कर लेता हूँ मैं, लेकिन कॉलम लिखना मैंने बंद कर दिया। क्यों? जब मैं फिर कॉलम लिखूंगा मैं अपने मुखालफों के खिलाफ लिखूंगा, जब मैं सियासत के अंदर चला जाऊंगा कोई ओहदा ले लूंगा, जैसे मैं कॉलम नगार बन के सियासत सहाफी बन के बैठा होगा, वो दूसरी तरह मैं सियासत कर रहा हूँ, ये असूल के खिलाफ है। और असूल के खिलाफ काम हमेशा जो कल्ट के लोग हैं वही करते हैं, और कल्ट के लोग वो हैं जो अंधे हो जाते हैं जरा से फायदे के लिए, सरमाए के लिए, फंड के लिए। और फंड वो जो कि अल्लाह ताला माफ करे, बाज का जुकात फंड से आया फंड होता है, वो उसको भी नोचने के लिए चले जाते हैं ये लोग। तो सर वो लोग अब कहाँ मर गए, वो लोग अब कहाँ रह गए जो इन असूलों के ऊपर काम किया करते थे। आज तो पाकिस्तान का हम जिक्र कर रहे हैं, हम दोनों पाकिस्तानी हैं, पाकिस्तान की बात कर रहे हैं, कश्मीर में चले जाए, यहाँ गिलगित बल्तिस्तान में चले जाए, हमारे पाकिस्तान के चप्पे चप्पे में चले जाए। जो सहाफी है, जिस सहाफी ने थोड़ा सा किरदार अदा किया, जो बड़ा थोड़ा सा हो गया, वो मेंबर पार्लियामेंट बनना चाहता है, वो सेनेटर बनना चाहता है। जो जिसका मीडिया हाउस है, या तो वो हुकूमतें गिराते रहते हैं, या फिर हुकूमत का हिस्सा बन के आके बैठ जाते हैं, वजीर बन के बैठ जाते हैं, डिप्टी प्राइम मिनिस्टर बन के बैठ जाते हैं, सेनेटर बन के बैठ जाते हैं, और फिर उसके बाद वो ब्लैकमेलिंग करते हैं। सर ये कल्ट नहीं है तो और क्या है?
1: शाकर साहब, ये मीडिया हाउस डेवलप कैसे होते हैं और इतने तगड़े हो जाते हैं और ये अरबपति लोग होते हैं? ये
2: राय साहब, मैं देखें, मेरे लिए आप इंतहाई काबिल एहतराम है, मैं तो आपको तो मैं कम अज कम मैं सहाफी समझता हूँ, मेरी तो इतनी औकात नहीं है। आप सहाफत का अलम जो है बुलंद करके अपना किरदार अदा करते हैं, सच का प्रचार करते हैं, हक सच की बात करते हैं, अपना कभी आपने नफा नहीं देखा है, बल्कि बाद का मैंने देखा, बाद का आप अपना नुकसान भी कर लेते हैं। लेकिन ये लोग कहाँ रह गए बाकी? अब ये जो आपने सवाल किया है कि ये बन कैसे जाते हैं, तो अनफॉर्चुनेटली मेरे समेत बाकी सब लोगों को शामिल कीजिए, आपके सुनने वाले जितने अपने गिरेबान में आंखें झुका के रखिए, अपने गिरेबान में चेक करें, हम लोग इनको बना देते हैं बहुत बड़े बड़े माफिया। हम अपनी जेबों को टटोलें, हम अपने गिरेबान में देखें, हम अपने किरदार को देखें, हम अपने रवैयों को देखें, अपनी सोच को देखें, हम बना देते हैं इनको बहुत बड़े बड़े बड़े जो क्या कहते हैं ये अल्लाह ताला माफ फरमाए जो बदमाश भाई। जब हम इन लोगों को जानते हुए भी कि ये रस्सागीर लोग हैं, ये बदमाश लोग हैं, इन्होंने इन्होंने फज और फ्रॉड से पैसा इकट्ठा किया है, आज ये मीडिया हाउस बना के बैठ गए हैं, तो क्यों हम उनका साथ देते हैं, क्यों हम उनको अप्रिशिएट करते हैं? भाई आपको कितनी दफा ये तजर्बा हो चुका कि ये जो जो बन जाते हैं मीडिया हाउसेज के बड़े बड़े प्लेटफॉर्म बन जाते हैं, फिर ये अपनी महफिलों में अपनी चाय की प्याली पे बुला के हुकूमतें तब्दील करने का दावा करते हैं ये। और हम लोग हम में ये हमारा जो कॉमन पीपल जो है वो हम सबसे पहले, मैं सबसे पहले हूँ, फिर उसके बाद हमारी सियासी जमातें हैं जो अपने सियासी फायदे के लिए इन लोगों से अपना एयर टाइम या अखबारों के अंदर अपना स्पेस हासिल करने के लिए इनको गवर्नमेंट के फंड से एक्सचेकर से पैसा भी देते हैं, इनको बैकअप भी देते हैं, इनको इनको प्रोटेक्शन भी प्रोवाइड करते हैं। लेकिन ये जुल्म आपकी आंखों के सामने हो रहा है।
1: शाकर साहब, आते हैं कि पाकिस्तान में आज बड़ा चर्चा, पहले ताहिर अशरी साहब की बात कर सकते हैं कि आपके शहर में जो गए बरतानिया में गए हुए थे तो उनके साथ किसी ने सवालात किए, फैमिली के साथ थे, तो आप इस चीज को किस तरह देखते हैं?
2: मैं समझा नहीं, किसका जिक्र किया आपने?
1: ताहिर अशरी साहब जो है ना।
2: जी, ताहिर अशरी साहब के बारे में आप, मैं जज्बात में इस वक्त पीक पॉइंट पे, मुझे काइंडली आप माफ कीजिए, मुझे उनके बारे में कुछ मत कहने दीजिए। मेरे मुल्क की ये बदकिस्मती है कि हमारी जितनी भी मजहबी इस्लामी जो तंजीमें हैं उनके उनके वो स्पोक्स पर्सन और बाद का गवर्नमेंट का भी स्पोक्स पर्सन बन के बैठे होते हैं। लेकिन मुझे माफ कर दीजिए, मैं कुछ ऐसी बात कर दूंगा तो असल बात यह है कि मैं अपने मुंह पे थपेड़े मार चपड़ मारूंगा, उसका जिक्र जाने दीजिए। कुछ
1: आगे बढ़ते हैं, अपना जिक्र करते हैं कि शाकर साहब ये देखें कि जब भी सियासी जमातों, बड़ी बड़ी सियासी जमातों की मैं बात करूंगा, उनके कायदीन जब बड़ी बड़ी सीटों पे चले जाते हैं, आपको नजर आता है या दूसरों को नजर आता है कि सारे वर्कर जो होते हैं को अपने लीडर के लिए, अपनी पार्टी के लिए कितनी कुर्बानियां देते हैं, जलसे जुलूस करते हैं, कुर्सियां उठाते हैं, रखते हैं, एक माहौल बनाते हैं, लिखते हैं, बहुत कुछ करते हैं, लेकिन जब वक्त आता है कि वो लीडर अपने वर्कर को नहीं देता तो नवाजते वक्त किसी और को नवाज देते हैं, तो फिर दावा होता है जमहूरियत का। ये कैसी जमहूरियत है, कैसी लीडरशिप है?
2: ये बहुत जुल्म वाला सिलसिला है और बड़ा ही तकलीफ देह है। देखिए, जो एक सियासत है ये बाकायदा तौर पे एक साइंस है पूरी, बाकायदा तौर पे। आप तो लोगों ने इनको कारोबार और इंडस्ट्री कहना शुरू कर दिया है, लेकिन सियासत जो असल में देखा जाए तो वो मुल्कों कौम की खिदमत करने के लिए सियासत की जाती है। जो उसकी कोई भी आप शक्ल आप ले लीजिए, कोई भी उसकी फॉर्म आप ले लीजिए, डेमोक्रेसी है या कोई और तरीका है सियासत करने का, लेकिन सियासत को अगर देखा जाए तो मुल्क और कौम यानी अवाम, मुल्क को कौम की खिदमत करने करने को सियासत कहते हैं, और ऐसा काम करने वाले को सियासतदान कहते हैं। सियासतदान का सबसे पहला जो एक मरबा होता है, जो सबसे पहला उसका जो टूल हथियार होता है, वो ये है कि वो कैसे लोगों की हमदर्दी अपने लिए हासिल करता है, कैसे लोगों को अपनी तरफ अट्रैक्ट करता है। उसका जो मंशूर है, उसका जो बोलने का अंदाज है, उसका उसके जो वादे वईद हैं, वो कैसे लोगों के अंदर हमदर्दी अपनी पैदा करता है। उसके मंशूर को देख के, उसकी तकरीर को सुन के, उसके वादों को सुन के कि आने वाले वक्त में मैं ये काम करूंगा, लोग उसकी तरफ मुतवज्जा हो जाते हैं, लोग उसके सपोर्टर पहले बन जाते हैं, बाद में उसके कारकुन बन जाते हैं, बाद में उसके साथी बन जाते हैं, बाद में उनके कैबिनेट कैबिनेट मेंबर बन जाते हैं या कबीना के मेंबर बन जाते हैं। लेकिन आप देखिए कि इस सियासत के यहाँ तक तो जो काम है वो बेहतरीन है कि मुल्कों कौम की आवाम की खिदमत करनी है और लोगों को अपने मंशूर की तरफ मुतवजा करना है अच्छी अच्छी बातें करके। यहाँ तक तो सब बात ठीक है, लेकिन यहाँ से आगे जब हम लोग आम जो वोट देने वाले हैं, जो सबसे पहले उस सियासतदान के या सियासी जमात के बनते हैं खैरख्वाह, उसके प्रमोटर, उसके साथ तावन करने वाले, उसको वोट देने वाले की नियत कर लेते हैं इस दफा हम इसको वोट देंगे, उससे अगले स्टेप पे कुछ लोग उसके कारकुन बन जाते हैं, उसके जलसों में जाके कुर्सी ऐसी देखनी शुरू करते हैं, आवे आवे जावे जावे उसके पीछे गाड़ी दौड़ाना शुरू कर देते हैं, वो कारकुन जो है वो फिर सियासी रहनुमा बन जाते हैं, सियासी रहनुमा से उनको टिकट मिलती है, मेंबर पार्लियामेंट बन जाते हैं, कबीना के साहब बन जाते हैं। देखिए, जो मेहनत करेगा मुल्को कौम के लिए उसको तो फायदा मिले तो बेहतरीन है, लेकिन हालातों वाकया ये हो चुके हैं कि रस्सागीर जो है इसमें ज्यादा शामिल होते जा रहे हैं। अनफॉर्चुनेटली ये तादाद 20% और 80% की होती तो काबिले बर्दाश्त थी, 30% 70% की होती काबिले बर्दाश्त थी, अनफॉर्चुनेटली ये तो 50% से ज्यादा रस्सागीर हो चुके हैं। बाकी बेचारे थोड़े से लोग हैं जो मुल्को कौम की आवाम की खिदमत करने के लिए आते हैं, जो अपने फवायद के लिए नहीं, अपने घर को कोठियों में और रेस्ट हाउसों में और बड़े बड़े फार्म हाउसों में कन्वर्ट करने के लिए, इंडस्ट्रीज बनने के लिए नहीं, वो सिर्फ लोगों की हमायत के लिए, लोगों के हालातों वाकई को दुरुस्त करने के लिए और मुल्को कौम का परचम को सर बुलंद करने के लिए आते हैं। और ये रेशो आहिस्ता आहिस्ता आहिस्ता आहिस्ता नेगेटिव होती जा रही है, और वक्त वो उस वक्त से हमें डरना चाहिए, खौफजदा होना चाहिए, आपके सुनने वालों को उसके ऊपर गौर करना चाहिए जो वोट कास्ट करते हैं, कि वोट कास्ट करने से पहले वो किसी बाजार से कोई सब्जी लेने चले जाएं तो उसको उठा उठा के देखते हैं, बार बार चुनते हैं, कोई घर में पेट पालने के लिए लेके चले जाएं तो उस पेट के बारे में बड़ी बड़ी बड़ी तहकीक करते हैं, इसका खानदान क्या था, नस्ल क्या था, इसके दांत कैसे हैं, इसके फलां क्या है, ठीक है। लेकिन जब सियासतदान सियासत में आप आते हो, मेरे जैसे लोग भी अंधाधुंध जो तकलीद करते हैं, तो इस बारे में जब तक अवाम की सोच बेहतर नहीं होगी, जब तक अवाम ये नहीं सोचेंगे कि हम गलत कर रहे हैं, तब तक ये हालातों वाकया ठीक नहीं होने। हाल बता जिस तरफ का इशारा आपने किया कि सियासतदान फिर जब गैर मुतलका लोगों को, जिन्होंने कभी कोई मेहनत भी नहीं की होती, उन पैराशूटर को जब जब अपना मुकाम दे देते हैं, तो वहां भी कल्ट्स काम आती हैं। अपना मेरे मोहतरम राजा साहब, वहां भी कल्ट्स, और कल्ट्स के पीछे से जो बैठे हुए जो बड़े बड़े जो कड़ियां लड़ियों को हलाने वाले, इनकी इनकी पीछे से इनको बना के शोभदाबाज जो है वो अपना किरदार अदा करते हैं। किसी का सिफारशी लेटर आ जाता है, किसी का फोन आ जाता है, किसी की अचानक सिफारिश आ जाती है, कोई कोई बहुत बड़ा बैंक उसकी सिफारिश कर देता है, कोई बहुत बड़ी तंजीम उसकी सिफारिश कर देती है, कोई इंटरनेशनल लेवल से कोई जो रिलेशनशिप है वो उसकी सिफारिश कर देती है, वो पैराशूट की तरह नाजल हो जाते हैं। तो यहाँ भी आके अगेन वही बात राजा साहब जो मुझे और आपको तकलीफ देती है कि कल्ट फिर दोबारा कार फरमा होती है। यहाँ आके उस सियासी जमात के जो बड़े हैं, सियासी जमात के जो रहनुमा हैं, उनको ख्याल करना चाहिए کہ جو پاکستان کے جو ملک و قوم کے خیر خواہ ہیں ان کو چھوڑ کے ان دگڑ دگڑ کے دلالوں کو کیوں وہ موقع دے دیتے ہیں، کیوں اپنی جگہ اپنے سپیس بنانے کا موقع دے دیتے ہیں، اور یہ کرس جو ہے انہی بہانوں سے، انہی ہیلے بہانوں سے، انہی پیراشوٹ کے ذریعے سے آپ کے ڈپارٹمنٹس کے اندر، آپ کی عدلیہ کے اندر، آپ کے پارلیمنٹ کے اندر، آپ کی سیاست کے اندر، آپ کے افواج کے اندر، آپ کی صحافت کے اندر، یہ کلٹ کے اپنے ایجنٹ جو ہے وہ انڈکٹ کر دیتے ہیں. اور ایک دفعہ انڈکٹ ہونے کے بعد، کیونکہ مینو مال دکھا، میرا موڈ بنے، پیسہ جو ہے، پھر پہیے لگتے ہیں نیچے، کیس کے اوپر پہیے لگتے ہیں، یہ کلٹس کے کارندے ہیں، پیچھے اپنا دھندا لے کے آتے ہیں، پیچھے اپنا دھن لے کے آتے ہیں، پیچھے اپنی سفارش لے کے آتے ہیں، یہ پھر سٹیپ بائی سٹیپ آگے بڑھتے رہتے ہیں، اور ایک وقت آتا ہے یہ آؤٹ آف کنٹرول ہو جاتے ہیں، یہ مافیا بن جاتے ہیں.
1: آپ نے بڑا اچھا اس کا تجزیہ کیا، بلکہ پوسٹ مارٹم کیا. شاکر صاحب، یہ پچھلے جو چند ماہ چل رہے ہیں اپنا امریکہ اور ایران کے تعلقات پر، ڈیفینیٹ آپ کی گہری نظر ہے. پاکستان کو میزبانی کا موقع ملا، انہوں نے جوڑنے کی کوشش کی، صلح کرانے کی پوری پوری کوشش کی، اور ابھی تک کوشش کر رہے ہیں، اور دنیا میں بڑا نام ہے پاکستان کا، فوج کا، قاسم منیر صاحب کا. یورپ کبھی اس طرح کسی کی تعریف نہیں کرتا. پہلے کہتے تھے کہ یورپ جب کسی کی تعریف کرے تو اس ملک کا ہوتا نہیں ہے، لیکن اب جو حقیقت ہمیں سامنے نظر آئی ہے، جو کچھ ہمیں دیکھنے کو پریکٹیکلی مل رہا ہے، تو شاکر صاحب ان چیزوں کو آپ کس طرح دیکھتے ہیں؟
2: رائے صاحب، بہت ہی شاندار ایک وقت گزرا ہے، اور ہم نے یہاں سوشل میڈیا کی دنیا میں استحکام پاکستان، اوورسی فارم اور کاروان فکر کے پلیٹ فارم کو لے کے اس کی بنیاد پہ اس کے زیر احترام آج بھی، ابھی آپ سے بات چیت کروں گا تو 4:30 برطانیہ ٹائم، 8:30 پاکستان ٹائم کے مطابق ٹویٹر کے اوپر پھر دوبارہ ہماری اسپیس ہے، انہی چیزوں کو لے کے ہم ڈسکس کرتے رہتے ہیں. پچھلے سال ہم یہ چیز ڈسکس کر رہے تھے کہ ہمارے امت کے براہیم کی تلاش جو ہے وہ جو بہت ضروری ہو چکی ہے، خلیج کا متحد ہو جانا وہ جو بہت ضروری ہو چکا ہے، خلیج کے درمیان جو خلیج پیدا ہو چکی ہے اس کو ختم کرنا بہت ضروری ہے، یہ تمام 57 اسلام ممالک جو ہیں ان کا اکٹھ ہو جانا، متحد ہونا بہت ضروری ہے، یہ سارے کے سارے مسلم ممالک جو ہیں، چھوٹے ہیں، بڑے ہیں، کمزور ہیں، طاقتور ہیں، یہ آخری اکٹھے کیوں نہیں ہو رہے، سب نے اپنی 1.5 اینٹ کی مسجد کیوں بنا رکھی ہے، ہم نے یہ آواز بلند کی، پورا مہینہ ہم نے اس کے اوپر اسپیسز کی، بہت دور تک وہ گئی، ہزاروں کی تعداد میں لوگوں نے ہماری اسپیسز کو اٹینڈ کیا، آج بھی کر رہے ہیں، کل بھی کی تھی، کل بلوچستان کے ہمارے آئے ہوئے تھے ہمارے ایک سپوکس پرسن منسٹری آف انٹیریئر کے، آج بھی انشاءاللہ مہمان تشریف لائیں گے. ہم نے یہ علم بلند کر کے رکھا ہوا ہے کہ جو کچھ اس وقت مسلم دنیا میں ہو رہا ہے ہمارے مسلم ممالک کی اپنی غلطیوں کوتاہیوں کی وجہ سے ہو رہا ہے، لیکن اب یہ وقت آ چکا ہے، اب ہمیں مزید اور کوئی غلطی نہیں کرنی، اور اس کا نتیجہ آج یہ نکلا ہے کہ ہمارے مسلم ممالک کے درمیان اب یہ بات زور پکڑ چکی ہے کہ انف از انف، اب ہمیں اکٹھا ہو جانا چاہیے، اب ہمیں اپنی طاقت کا مظاہرہ کرنا چاہیے، اب ہمیں کسی کو آپ اپنا لیڈر مان کے اس کے پیچھے لگنا چاہیے. تو آج آپ نے جو ایران اور امریکہ کی جنگ کی بات کی، ہرگز اس میں جو لوگ یہ سمجھتے ہیں کہ امریکہ اس میں کامیاب ہوا ہے، ہرگز کامیاب نہیں ہوا، امریکہ کو بری طریقے سے شکست ہوئی ہے، امریکہ کو ہر دفعہ شکست ہوئی ہے، اس دفعہ بھی شکست ہوئی ہے، اور شکست بڑی ہی تکلیف دہ شکست اس کو ہوئی ہے. کہاں وہ ملک کو مسمار کرنے آیا تھا، کہاں وہ اس پوری سیولائزیشن کو تباہ و برباد کرنے آیا تھا، نو ڈاؤٹ اس نے ایران کو بہت نقصان پہنچایا، لیکن صرف اس لیے نقصان پہنچایا کہ ایران کے ہاتھ اور پاؤں باندھ کر رکھے ہوئے تھے 50 سالوں سے، ایران کے ہاتھ اور پاؤں باندھنے کے باوجود اس بندے ہوئے ہاتھوں کے ساتھ، ان بندے ہوئے پیروں کے ساتھ اس نے آپ کو مقابلہ کر کے دکھایا، نہ ہی وہ سیولائزیشن کو تباہ کر سکا، نہ ہی وہ ملک کو تباہ کر سکا. 20 لاکھ ایرانیوں نے اپنے نام جو پیش کر دی ہیں، رجسٹرڈ اپنے آپ کو کرا دیا ہے کہ امریکہ کی جنگ کے خلاف ہم کھڑے ہو جائیں گے، ہمیں شہادت قبول ہے، ہم اپنے ملک کو جو ہے سرنگو نہیں ہونے دیں گے. ایران کا ہر شخص جو ہے جو اس وقت ایران کی حفاظت کر رہا ہے، ان کی آنکھوں کے اندر آپ جوش دیکھ لیجیے، ان کے چہرے کے اوپر آپ ایک جذبہ دیکھ لیجیے، ان کے بیانات کے اندر ایک حوصلہ دیکھ لیجیے. لیکن میں ان لوگوں کی بات نہیں کر رہا جو وہاں 35-40% جو کلٹ کا حصہ بن چکے ہیں، جو ایران کے اندر اسلام نہیں چاہتے ہیں، جو ایران کی حکمرانوں کی بجائے امریکہ نواز ہیں، جو اسرائیل نواز ہیں. میں ان کی بات نہیں کر رہا ہوں، میں یہودی نوازوں کی یا ہندتوا نواز کی بات نہیں کر رہا ہوں، لیکن باقی جو باقی بچے ہیں، انہوں نے عین اس وقت جب ان کے سروں کے اوپر بم برسائے جا رہے تھے، انہوں نے کھلے میدانوں میں کھڑے ہو کے ثابت کر دیا کہ ہمیں کسی اپنے موت کی کوئی ڈر و خوف نہیں ہے. آج وہ اتنی بڑی طاقت جو کہ دنیا بھر کو اپنے دنیا بھر کو بلیک میل کرتی ہے, جنگ کے اندر جھونک دیتی ہے. اسرائیل اور امریکہ دونوں اس وقت شکست خوردہ ہیں. دونوں کے ملک کے اندر بہت پہلی دفعہ ایسے ہوا ہے کہ اس نے حملہ کیا ہے, حملے کا جواب دیا ہے. ان ملکوں کے اندر بھی مسمار کیے گئے ہیں, عمارتوں کو اور ان کو برباد کیا گیا ہے, ان کے نیٹ ورک کو برباد کیا گیا ہے, ان کے امریکن ان کے فوجی سسٹم کو برباد کیا گیا ہے, ان کے آر این ڈوم کو برباد کیا گیا ہے, ان کی سیفٹی کو برباد کیا گیا, ان کے بنکر کو برباد کیا گیا ہے, ان کے بڑے بڑے جو نیتن یاہو جیسے بڑے بڑے جو خاندان کے حملے کیے گئے ہیں. آج امریکہ پہنچا ہے تو کہاں پہنچا ہے؟ بے شک پاکستان کی جو میڈیشن کی وجہ سے پہنچا ہے کہ آپ نئے ہرمز کے اوپر وہ کہتا ہے قبضہ میرا ہونا چاہیے, میری مرضی کے بغیر وہاں کوئی جہاز نہ آگے پیچھے نہ جائے. یہ کیا جنگ ہے؟ یہ کہاں سے اس نے چلائی اور کہاں پہنچی؟ اور آج سے چند ہفتوں کے بعد یہاں سے بھی وہ پیچھے ہٹے گا, نو ڈاؤٹ. اس وقت این اس وقت جب میری اور آپ کی بات ہو رہی ہے, میرے منہ میں خاک خبر یہ ہے, معلومات یہ ہے, کڑی سے کڑی کے جوڑوں تو آئندہ چند دنوں میں پھر دوبارہ بہت بڑا حملہ, شدید قسم کا حملہ ایران کے اوپر ہو سکتا ہے. اور اس کے لیے اسرائیل نے پچھلے یہ چند دنوں میں جن دنوں میں یہ بند کی گئی, جنگ بند کی, اس نے اپنے آپ کو پھر دوبارہ اس نے اپنے آپ کو اکٹھا کیا ہے. اس نے اپنے وسائل میں, جنگی وسائل میں اس نے اضافہ کیا ہے. خبر یہ ہے کہ اس نے سارے اسرائیل کے اندر اس نے مختلف جگہوں کے اوپر اس نے اسلحہ اکٹھا کر لیا ہے, میزائل اکٹھے کر لیے ہیں, لیکن ایران کے سامنے وہ نہیں کھڑے ہو پائیں گے. یہ میں آپ کو آج بتا دیتا ہوں, ایران کی مدد کے لیے, اللہ کی مدد کے علاوہ بے شمار ملک اس کی مدد کے لیے کھڑے ہو گئے ہیں. امریکہ کی مدد کے لیے کوئی نہیں آیا, اسرائیل کی مدد کے لیے سوائے انڈیا کے وہ کوئی نہیں آیا. لیکن انڈیا کا مودی بھی صرف مدد کر سکا تو اس کو جا کے اپنا باپ بنا کے انڈیا کو اس نے ماں بنا دیا, مدر آف بنا دیا, اس کو باپ, اس کو مدر. اور اللہ تعالیٰ معاف فرمائے, نفرت کی حد تک اس کے اپنے لوگوں نے اس سے نفرت کی ہے کہ تم نے جا کے اسرائیل کو ہمیں انڈیا کو ماں کیوں بنایا, اس کو باپ کیوں بنایا. تو یہ نفرت کا انتہا جو ہے امریکہ کے حصے میں آئی ہے, انڈیا کے حصے میں آئی ہے, اس کے اسرائیل کے حصے میں آئی ہے. اور یہ وقت ثابت کرے گا کہ آج جتنا اسلحہ اگر امریکہ نے دوبارہ اکٹھا کر لیا ہے, اسرائیل نے اپنا سارا اسرائیل جو ہے اپنا ڈیپو بنا دیا, اسلحہ کا ڈیپو بنا دیا ہے. تو یاد رکھیے, ایران کے پاس وہ سوفیسٹیکیٹڈ جو ڈرونز ہیں, اس اسلحے کے ڈیپو کو جا کے بڑا بآسانی اس کو تہس نہس کر دیں گے. آنے والا وقت اس کو بتائے گا, لیکن آج تک اس وقت تک جب ہم آپس میں بات چیت کر رہے ہیں, ایران جو ہے وہ فاتح ہے. کیسے فاتح پاکستان ہوا انڈیا کے خلاف؟ آج ایران نے ثابت کیا, اتنی بہت بڑی مائٹ کے خلاف کھڑا ہو کے اس نے شکست نہیں ہونے دی اپنے ملک کی, اپنے سیولائزیشن کی, اپنے لوگوں کی. اللہ تعالیٰ کا یہ فضل و کرم ان کا جاری و ساری رہے. امت مسلمہ کے اندر جو ہونے والی غلطیاں کوتاہیاں ہیں, اللہ تعالیٰ
1: شاکر صاحب, پاکستان کہاں کھڑا ہے؟
2: پاکستان اللہ کے فضل و کرم سے ایران کے ساتھ کھڑا ہے, اور ایٹ دا سیم ٹائم ایران کی جنگ کے ساتھ ساتھ افغانستان کی جنگ اس وقت بھی لڑ رہا ہے. کل رات کو بھی وہاں حملے ہوئے, پرسوں رات کو بھی حملے ہوئے, مسلسل ایران پاکستان کو ایران کے ساتھ افغانستان کے ساتھ جنگ کرنی پڑ رہی ہے. دوسری طرف ان کے جو ان کا جو سندور تھا, اس سندور کے حملے کو تباہ و برباد کر کے آج ہم 1 مئی سے لے کے 10 مئی تک ہم مسلسل جشن منا رہے ہیں, جشن بنیان اور مسرور منا رہے ہیں. اس پر سارا پاکستان, فوج پاکستان, پاکستان کی حکومت, ہمارے وزیر اعظم اور ہمارے فیلڈ مارشل جو ہے پوری قوم کو لے کے جشن منا رہے ہیں, اور ہم ان کا ساتھ دے رہے ہیں. ہم نے یہاں اسپیس کی دنیا میں, انٹرنیٹ کی اسپیس کی دنیا کے اوپر 1 مئی سے لے کے میں نے اپنے ساتھیوں کے ساتھ اعلان کر رکھا ہے کہ ہم جشن بنیان اور مسرور منائیں گے. اور ہمارا جو مارکہ ہے جو ہے وہ مسلسل چل رہا ہے, کبھی وہ افغانستان کی اگینسٹ ہمارا مارکہ حق چل رہا ہے, کبھی ہم بلوچستان میں انڈیا کے خلاف ہم لڑ رہے ہیں, ادھر سے ہم ایران کی میڈیشن کر کے وہاں بھی ہمارا پورا پیرا ہے اللہ تعالیٰ کے فضل و کرم سے. پاکستان میں اس وقت ہماری افواج پاکستان نے, ہماری حکومت پاکستان نے جو فتح حاصل کی پچھلے سال مئی میں, آج یہ پورا سال گزر گیا ہے, آج ہم سالگرہ منا رہے ہیں, آج ہم جشن منا رہے ہیں. پورا پاکستان اور آپ کے سننے والے جہاں جہاں میری آواز پہنچ رہی ہے وہ اس جشن کا حصہ بن جائیں. اور جو لوگ کسی وجہ سے, کسی کلٹ کی وجہ سے وہ جو نہیں بننا چاہتے, تو وہ بھی کوئی بات نہیں, اپنا کردار جاری رکھے, ہمیں ان کی کوئی پرواہ نہیں ہے. کوئی ہندوتوا کے ساتھ مل کے, مودی کے ساتھ مل کے, یہودیوں کے ساتھ مل کے, امریکہ کے ساتھ مل کے کوئی پاکستان کے خلاف ارضا سرائی کرنا چاہتا تو کرتا رہے, ہمیں ان کی کوئی پرواہ نہیں ہے. وہ میرے خیال کے मुताबिक मैं वो अल्फाज यहाँ आपके रेडियो पे नहीं बोल सकता हूँ, मेरे ट्विटर के मेरे अकाउंट पे जाकर देख लीजिए मैं जो लफ्ज़ों के लिए इस्तेमाल करता हूँ। सादा लफ्जों में दगड़ दगड़ के दलालों का इंशाल्लाह मुकाबला हम कर लेंगे। जो दगड़ दगड़ में चाके रखने वाले लोग हैं, चाहे वो मुस्लिम उम्मा के अंदर हैं, चाहे वो पाकिस्तान के अंदर या बाहर हैं, उनका इंशाल्लाह बहुत बुरा अंजाम होगा अल्लाह ताला के फजल करम। ये रहे साहब,
1: शाकर साहब, पाकिस्तान में बड़े काम हो रहे हैं जो हम देखते रहते हैं अखबारात में, मीडिया पे देखते हैं। स्पेशली अगर मैं पंजाब की बात करूं, जो चीज़ें हम खुद जानते हैं, ज़ाती तौर पर जानते हैं, बड़े बड़े मनसूबे हैं, अरबों खरबों के मनसूबे हैं और कोई इख्तलाफ नहीं हो रहा। शुरू में लोगों ने किया, मैं अगर पिंडी शहर की बात करूं, जो पुल बन रहे हैं, चीज़ें अंडर पासिस बन रहे हैं, सब जो है अप्रिशिएट कर रहे हैं, लेकिन उसके बाद चेक एंड बैलेंस क्या होगा? मनसूबे सारे अच्छे हैं, मुकम्मल भी टाइम से हो रहे हैं, वक्त से पहले मुकम्मल हो रहे हैं, लेकिन उसके बाद जो जिसे कहते हैं आप, वो क्या रगड़ दल्ले जिन्हें आप कहते हैं, कट्स कहते हैं, फिर उस निज़ाम को वो चीज़ों को तबाह करने के पीछे पड़ जाते हैं। इसको कौन रोकेगा? देखे ना, बरतानिया में सड़क बनती है तो उसका चेक एंड बैलेंस है, फिर बनेगी, फिर ठीक होगी, हर वक्त वो ठीक करते रहते हैं चीज़ों को, लेकिन इसका जो है बैकअप क्या होगा?
2: हमारे पाकिस्तान के अंदर इन तमाम अच्छे काम जो हो रहे हैं मुसलसल हो रहे हैं, और अगर आप मुझे इजाजत दें मैं आपको बताऊं कि आज इस वक्त पाकिस्तान जो है सऊदी अरेबिया के साथ दिफाई पैक्ट करने के बाद हमारी पूरी ब्रिगेड जो है सऊदी अरेबिया के हरमैन शरमैन की हिफाजत के लिए पूरी अपनी ताकत, अपनी माइट के साथ, एयरफोर्स के साथ, तैयारों के साथ, टैंकों के साथ वहां पहुंच चुकी है। उसके बाद ये बिल्कुल हो चुका है, फैसला हो चुका है, इराक ने हमें दावत दी है, हम वहां भी सेम उस तरीके से दिफाई पैक्ट में जा रहे हैं। और उसमें उसके बाद इराक ने खुद पाकिस्तान से दरख्वास्त की है कि वो पाकिस्तान इराक के अंदर पाकिस्तान एयरफोर्स का बेस बनाए पूरा, हमें हमसे उन्होंने जेएफ थंडर का फ्लीट मांगा हुआ है। राजा साहब, दुनिया के कौन से ममालिक हैं इस्लामी दुनिया के अलावा भी, चीन और चीन के अलावा दीगर जो दूसरे नॉन मुस्लिम ममालिक हैं, अलजायर ने, मराकश ने, सोमालिया ने, सूडान ने, बरतानिया ने, चाइना ने किया 4-5 दफा, बांग्लादेश ने, तुर्किया ने, जी ये ईरान ने, किस किस मुल्क का मैं आपको नाम लूं जिन्होंने तराने बना के नशर कर दिए हैं, अमेरिका से इंग्लिश के अंदर तराने बन के पाकिस्तान के नशर हो रहे हैं, पाकिस्तान की हुकूमत के लिए, पाकिस्तान के वजीर आजम शहबाज शरीफ के लिए, पाकिस्तान के फील्ड मार्शल के लिए, जिनके खिलाफ इन दगड़ दगड़ के दलालों ने बेनतहा हर्जा चढ़ाई की, बेनतहा बेहरमती की। आज अमेरिका का जो सुपर पावर अपने आप को समझता है, उसका जो सदर है वो बार बार पाकिस्तान की तारीफें करता है, पाकिस्तान के फील्ड मार्शल की तारीफें करता है, वही मुल्क जहां इन दगड़ दगड़ के दलालों ने फील्ड मार्शल आसम मनीर के खिलाफ वहां बेनतहा हर्दासराई की, बेनतहा दर्दनाक किस्म की, जो क्या गजबनाक किस्म की, जिससे हमारी हमें बेचैनी बेशुमार होती थी, उनके हाथों के ऊपर, उनके चेहरे के ऊपर खून लगा के, वहां मोबाइल ट्रकों के ऊपर उनके वीडियो चलाए गए, बगैरती की इंतहा की गई, पार्लियामेंट के अंदर खड़े होकर पाकिस्तान की हर्दासराई की गई, पाकिस्तान के खिलाफ फैसले करवाए गए, पाकिस्तान के जो प्रोजेक्ट है उनको बंद करने की कोशिश की गई। आज वही शहबाज शरीफ, आज वही फील्ड मार्शल आसम मनीर अफवाज पाकिस्तान, हमारा एयर चीफ जो है वो अल्लाह ताला के फजल करम से जहां दुनिया में जाते हैं, चाहे वो मिस्र है, चाहे वो इराक है, चाहे वो लीबिया है, चाहे वो कुवैत है, चाहे वो बहरीन है, चाहे वो मस्कत है, चाहे वो यूएई है, चाहे सऊदी अरेबिया है, तुर्किया है, चाहे वो सूडान है, चाहे वो जहां जहां का भी आप नाम लें, मुझे बताएं कहां कौन सा मुल्क है जिस मुल्क में हमारी हमारी बाबका तरीके से हमारी हमारा वेलकम नहीं हो रहा। आज से चंद महीने पहले, 2-2.5 साल पहले, एक दगड़ दगड़ के दलाल जो थे पाकिस्तान के पासपोर्ट फाड़ के आग लगा के फेंका करते थे और गालियां निकाला करते थे पाकिस्तान को, पाकिस्तान के पासपोर्ट को, अफगानों के साथ मिलके और हिंदुत्व के मोदियों के साथ मिलके, बगैरतों के साथ मिलके, आज उसी पाकिस्तानी पासपोर्ट को लेके जो गैर पाकिस्तानी है, जो गैर मुस्लिम है, जो दूसरे मुल्कों के लोग हैं, वो अपने पासपोर्ट के साथ जोड़ के पाकिस्तान अपने पाकिस्तानी पासपोर्ट की तस्वीरें बनाते हैं, वीडियो बनाते हैं, कहते हैं पाकिस्तान इज द बेस्ट कंट्री। राजा साहब, इससे ज्यादा मैं आपको और क्या बताऊं कि इंडिया के अंदर, इंडिया के पार्लियामेंट के अंदर खड़े होकर उनके पार्लियामेंटेरियन मोदी के मुंह पे थप्पड़ मारे, बेशमार थपेड़े उसको पड़ रहे हैं और उसको कहा ये जा रहा है तुमने ये संदूर किया तो क्यों किया। वहां पार्लियामेंट के अंदर खड़े हुए लोग जो है, और उसका जो गोदी मीडिया है उसके अंदर जो आप बात देखिए क्या हो रही है, गोदी मीडिया के अंदर इतनी बड़ी करवट आई है कि मीडिया के अंदर लाइव टेलीकास्ट के अंदर कोई पाकिस्तान के खिलाफ बात करता है तो दूसरा को रोक देता है, खबर बकवास बंद करो, झूठ मत बोलो। वहां के व्लॉगर जो है इंडिया के, वहां के अंदर के ये कह रहे हैं कि हमें आज तक ये गलत सबक पढ़ाया गया, पाकिस्तान के खिलाफ बिला वजह हमें दुश्मनी करवाई गई, ये पाकिस्तान तो इंतहाई अच्छा मुल्क है। اور ہم نے آج تک جتنے پلوامہ سے لے کے پہلگام سے لے کے ہم نے وہ تاج ہوٹل تک جتنے بھی سارے کرائے سارے کے سارے انہوں نے خود کہا انڈیا کے لوگ کہہ رہے ہیں کہ یہ سارے کے سارے فالس فلیگ تھے. ان کی فلمیں جو تھی ان کے گلے کا توک بن گئی, ان کی اری فلم جو تھی ان کا گلے کا توک بن گئی, ان کی درندر فلم ابھی تھوڑے دن پہلے جو بنائی ہے ان کے اوپر ان کو گالیاں پڑ رہی ہیں, ان کے بہت بڑے بڑے صحافی جو ہیں وہ بنا رہے ہیں. میں تھوڑے دن پہلے ان کے لیفٹنٹ جنرل آرمی کے لیفٹنٹ جنرل ریٹائرڈ کا میں ویڈیو دیکھ رہا تھا, وہ کہہ رہا تھا ہم نے بہت غلطی کی اور پاکستان ہم سے بہت آگے جا چکا ہے. یہ الفاظ جو ہیں پاکستان کے کسی شخص کے نہیں ہیں, اور مجھے افسوس ہوتا ہے راجہ صاحب میرے سمیت آپ سمیت ہم اپنے پاکستان کی اس فتح کو کوئی سیلیبریٹ نہیں کر سکے. ہم وہاں سے وہ گوبر آریا جیسا ایک شخص جو تھا, وہ بخشی جیسا ایک وہ بڑے ملکوں والا ایک جنرل جو تھا بیٹھ کے وہاں سے بیٹھ کے پاکستان کو گالیاں نکالے کرتے تھے, آج ان کے چینل کے لوگ ان کو گالیاں نکال رہے ہیں کہ تم بدبخت ہو, تم بغیرت ہو. ابھی تھوڑے دن پہلے ایک خاتون نے وہاں بیٹھے لائیو شو میں کہا کہ اس گوبر آریا کو انڈیا کے میزائل کے ساتھ باندھو اور اس کو اسرائیل کی طرف پھینک دو, یہ جہاں وہاں جا کے پھٹے جا گئی ہے. اس قدر شدید نفرت وہاں انڈیا کے اندر سے اٹھی ہے ہمارے بنیان المرسوس کی کامیابی کے بعد, ان کے جو سرندر سندور تھا اس کی ناکامی کے بعد, اور آج وہ زخمی سور کی طرح وہ کروٹیں بدلتے ہوئے پھر دوبارہ پاکستان کو چیلنج کرنے کی کوشش کرتے ہیں. کبھی کبھی ویڈیوز بنا کے کہتے ہیں یہ ہمارا سندور ختم نہیں ہوا, پاکستان پہ حملہ دوبارہ کریں گے. کرو آج حملہ, میری آج کی اسپیس کا ٹاپک یہ للکار ہے, ہم تمہارا تہس تہس کر کے رکھ دیں گے, ہم سیسا پلائی دیوار ہیں.
1: اس کی شاکر صاحب ہمیں ٹائم اجازت نہیں دے رہا, ہمارے پاس دو منٹ ہیں, تھوڑا سا مختصر جواب دیجئے گا. شاکر صاحب جو ہمارے سابقہ وزیر اعظم ٹرمپ سے مل کر آئے تھے تو واپس آئے تھے تو انہوں نے کہا تھا کہ ہم نے دوبارہ ورلڈ کپ جیتا ہے, ان کا اب چونکہ وہ جیل میں اس وقت ان کا مستقبل کیا ہے؟
2: میں لعنت بے شمار بھیجتا ہوں اس کے اوپر اپنی زبان کھولنے کی بجائے, میں یہ بتانا چاہتا ہوں کہ پاکستان آج اس وقت چائنا کی مدد سے ہم آپ دوز حاصل کر چکے ہیں اور اگلی دوزیں ہمارے پاکستان کے اندر وہ بنائی جائیں گی. جی ایف تھنڈر 17 کے بعد ہمیں S-35 ملنے جا رہے ہیں امریکہ ترکیہ سے, کان کا طیارہ جو ہے وہ ہمیں ملنے جا رہا ہے, اور کان کے تیاری کی پوری فیکٹری پاکستان آ رہی ہے, آپ دوزوں کی فیکٹری پاکستان لگنے کے لیے شروع ہونے جا رہی ہے. ترکیہ نے ہمیں دو بحری جہاز سٹیٹ آف دا آرٹ بنا کے دیے, تیسرا بحری جہاز پاکستان کے اندر بننے جا رہا ہے. چائنا نے ہمیں ابھی تھوڑے دن پہلے نیوی کو ہمارا بہت بڑا ایک بحری جہاز بنا کے دیا, دوسرا بھی بنا کے دیں گے, لیکن دوسرا بحری جہاز جو بنے گا پاکستان کے اندر فیکٹریز کی لگے گی. پاکستان نے ایران نے اور ترکیہ کے ساتھ مل کے آپ ہمارے ڈرونز کا بنانے کی ایک نئی فیکٹری یہاں لگانے کا پروگرام بنایا ہے. پاکستان اس وقت سیٹلائٹ کے ذریعے سے اسپیس میں جا چکا ہے, تین ہمارے سیٹلائٹ وہاں اس وقت کام کر رہے ہیں, ہمارے دو جو ایسٹرونوٹ ہیں وہ چائنا کی مدد سے خلا میں اپنا کردار ادا کر رہے ہیں. آئندہ آنے والے دنوں میں ہمارے پاکستان کی منسٹری نے اناؤنس کر دیا ہے کہ ہم ان قریب اگلے 5-7 سالوں میں چاند کا مشن بھی ہم اناؤنس کرنے والے ہیں. ہمارے پاکستان کے اندر ایگریکلچر کے لیے شاندار قسم کے جو پروجیکٹ ہو چکے ہیں, ہمارے سعودی عربیہ کے ساتھ ریگستان کو وہاں کنورٹ کر دیا گیا ہے زراعت کے اندر, وہاں ٹنل کے جو ہارویسٹنگ ہو رہی ہے وہاں وہ کامیاب ہو چکی ہے. چائنا نے ہر ایکڑ زمین SIFC کے ذریعے سے لے کے وہاں پروڈکشن شروع کر دی ہے. اللہ تعالیٰ کے فضل و کرم سے پاکستان چائنا اور کوریا کے ساتھ ہمارا جوائنٹ وینچر جو بنا ہے وہ آئندہ آنے والے دنوں میں بہترین زرعی ٹول جو ہے وہ دوبارہ پاکستان کی کاشتکاری میں لے کے آ رہے ہیں, چھوٹے ٹولز اور ساتھ ہمارے روبوٹک جو آپریشن ہونے شروع ہونے جا رہے ہیں. پاکستان اپنے بیج اپنی کھادیں بنانا شروع کرنے جا رہا ہے. پاکستان کے اندر بہت بڑی انڈسٹری لگ گئی ہے, سیمی کنڈکٹر بنانے شروع کر دیے ہیں پاکستان نے اپنے نام کے ساتھ, میڈ ان پاکستان کے ساتھ. پاکستان کے اندر اپنے ٹی وی اپنے فریزر اپنے ایئر کنڈیشن بننے کی فیکٹریاں لگ چکی ہیں. پاکستان کے اندر 40 جگہوں کے اوپر ترکیہ کو کانٹریکٹ دے دیا گیا ہے, کوئی 40 جگہوں پہ اوپر ان کے بحری جہاز آ چکے ہیں پاکستان کے اندر, سمندر کے اندر اور زمین کے اندر وہ گیس اور تیل جو نکالنے کا پروجیکٹ شروع کر دیا ہے. ہزاروں نہیں لاکھوں کی تعداد میں جو کوانٹٹی ہے وہ گیس کی اور پیٹرول کی جو کنویں وہاں جو نئے کھد رہے ہیں. گوگل پہ سرچ کرنا شروع کیجئے پاکستان کے اندر کس قدر شاندار کام کیے جا رہے ہیں. راجہ صاحب چند مہینے پہلے 2 سال پہلے آپ کے اسپیسز کے اندر یہاں کہا جاتا تھا کہ کہ پاکستان ٹکڑے ہونے جا رہا ہے، کہا جاتا تھا پاکستان بینک کرپٹ ہوگا نہیں، ہو چکا ہے، کہا جا رہا تھا پاکستان کا حال جو ہے سری لنکا سے برا ہوگا، آج یہ سارے کے سارے ملک پاکستان کے ساتھ ہاتھ ملانے کے لیے بیٹھے ہوئے ہیں۔ اللہ تعالیٰ کے فضل و کرم سے آپ کے ازلی دشمن دنیا کا جو سب سے بڑا دشمن وہاں کا انڈیا ہے، وہ سر جھکا کے پڑے پڑے بیٹھا ہوا ہے، اسرائیل آپ سے خوف زدہ ہے۔ ہم نے اللہ تعالیٰ کے فضل و کرم سے سوڈان کو بھی انڈرسٹینڈنگ دے دیے، ہم نے آذربائیجان کو بھی دے دیے، ہم نے صومالیہ کو بھی دے دیے، ہم نے ترکیہ کو بھی دے دیے، ہم نے انڈونیشیا کو بھی دے دیے، ہم اس وقت قطر کے ساتھ بات چیت کر رہے ہیں، ہمارے پیچھے اس وقت عراق آیا ہوا ہے، ہمارے پیچھے اس وقت اپنا بنگلہ دیش آیا ہوا ہے۔
1: شاکر صاحب آپ ٹائم بالکل اجازت نہیں دے رہا، یہ ساری چیزیں اپنی جگہ درست ہیں، لیکن ایک ہوتا ہے نا وہ ایمانداری کی فیکٹری کب لگے گی،
2: ایمانداری کی فیکٹری ہم اگلے پروگرام پھر لگا دیں گے، کیونکہ مجھے اس کے لیے بہت زیادہ ٹائم چاہیے ہوگا۔
1: بہت شکریہ شاکر صاحب، آپ نے قیمتی ٹائم ہمیں دیا،
2: جزاک اللہ خیر۔ پاکستان ہمیشہ زندہ باد، افواج پاکستان زندہ باد،
1: زندہ باد۔ سامعین ناظرین، یہ تھے شاکر قریشی صاحب جو کہ فضاؤں میں ہمارے پاس ساتھ بات کر رہے تھے، بڑا کھل کر تجزیہ کرتے ہیں، بولڈ بولتے ہیں اور اپنی رائے رکھتے ہیں، اور اپنی رائے کو جو ہے وہ کہنے میں بھی ہچکچاہٹ محسوس نہیں کرتے۔ سب ناظرین، ہمارا کسی سے متفق ہونا ضروری نہیں ہے، کوئی جواب دینا چاہے، بات کرنا چاہے، تو اس کے لیے ادارہ آپ کی آواز کا ٹائم جو ہے وہ حاضر ہے، وہ آ سکتا ہے۔
0: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے۔
3: کبھی کہا نہ کسی

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।